Thank you.

स्वास्थ्य कार्यले वर्ग जाँदा पनि त्यो जारी छ।

सहकारी प्रदेश समिति सरकार बनाने सहमति कर पश्चिम राज्य का

Thank you.

0: सरकार कांग्रेस पार्टी सरकार ले गर्न सक्ने कि उहाँले प्रतिक्रिया दिनुभयो। मधेस संघीय युद्धमा पनि चासोका नेता निर्णायक अवस्थामा पुगेको छ। कर्णाली प्रदेशबाट पनि मुख्यमन्त्रीबाट यहाँले आफ्नो हिजो राजीनामा दिनुभयो। अरुजित प्रदेश क्षेत्रको बैठकमा उहाँले भन्नुभयो,
1: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मिलेको भए पनि विचार मिलेको भए पनि संगत गर्नुपर्ने परिस्थिति परे अनुसार अहिलेको नेपाली कम्युनिस्ट पार्टीसँग पनि संगत गरियो, नेपाली काङ्ग्रेससँग त अलि अस्तिसम्म

Radio CIM

चर्चा तपाईँ प्रधानमन्त्रीले त्यसलाई प्रस्ताव हामी मोबाइल

কিছু দর্শক ভাবে ভালো কাজ করে যদি তিনি একটু বাইরে করবেন,

ছয় মাসের ঠিক আছে।

देश रहेको धानको पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ। रेडियो गुरुमा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय पर्खियाबाट जनहितमा जारी सन्देश।

Thank you.

स्वास्थ्य भत्ता उज्यालो खुसी स्तनपान गराउनु स्वास्थ्य बचाउनु

0: भइसक्नु भयो आजको वाइसकालको छलफल सुरु गराउनु त
1: हुन्छ।
0: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा के के कुरा सुन्छौँ।

0: भएर आइसक्नुभयो, आजको वाइसकालको छलफल सुरु गराउनु त
1: हुन्छ।
0: आज हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा बिक्रीको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, सुक्खा जमिनमा पानी नसुने जमिनको फुलले ताजा पाकिएमा कहिले फाटेको छ भने ताजा कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको, हामीले त अब पहिलो स्तरको लिएर सम्झेको त सचेतना पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जाने पहिले जमिन मुनिबाट तत्तन परेको जस्तो ठुलो आगा जान्ने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेर ठुलो छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ,
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हिँडिहाल्नु मिलेन।
1: यस्तो कतिलाई झुक्किया पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुभव गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो भयो, ज्यादै नभए के हाल।

उपभोक्ता दुवैलाई जोखिम हुन्छ। अचार विषयले किरा भए पनि अन्त

0: परिवार उपभोक्ता सबैलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी,

घण्टा भित्र परिवार स्तर सुरु गरौँ।

0: সুবিধা নাই ছোট ভাইও আগে তো ভাইস থাকো ছাত্র ছিল না তা
1: Thank you.

基金。

0: Deutschland und besonders Muslim und Erdogi.
1: Thank you.

0: Ele não
1: Sabe, se você aí sabe isso.

Thank you.

दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।

0: ल्याउन सक्छ। साथीको दबाब होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो

Radio

0: बिसाइदिहालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालको रोग लाग्न सक्छ।
1: हो
0: नि, रासायनिक बिसाइदी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई लाग्ने

Thank you.

ないと言います。

Thank you.

बिहान 7 बजे नेपाली भाषण कुमार सन्देशले खैरेमाथि तथा समग्र समाचार कक्षका सत्संगर हार्दिक सुनरी गौरी शंकरसँग नवीन कुमार भेटाएको रेडियो पूर्वाभ्यास सुनिरहने जय पूर्वाभ्यास.

आफ्नो आफ्नै आवाज सभा यो

I'm sorry.

Thank you.

संघीय गठबंधन कायम रहने मुख्यमन्त्री यादवको दावी। एक वर्षमै युरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक, रोमानियामा नेपालीको आकर्षण बढ्दो

वाहिनीले शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ।

Thank you.

समस्या

साझा खबरमा अब बाँकी खबर। भारतको स्कुल चाहे

स्वास्थ्यजोगीमा उपचार भइरहेको छ। यसरी क्षेत्रमा बर्खा लिन बाढी परिएका बेला शैलीले गर छुट्टीमा रोक्न अधिक पर्यो।

स्वास्थ्य संबंधी सवाईयों द्वारा संवेदनशील सामग्री सुरक्षित उपाय तय गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिका बारे पनि जानकारी दिइएको छ। पुलिस स्थानीय थाना चारूमा प्रसाद हटा

Thank you.

0: dari kabur itu dia kabur.
1: Iya,

विकास निर्माण परियोजना को काम प्रभावित भएको छ भने दलित प्रशासनिक

Thank you.

Thank you.

Thank you.

Σε αυτό το πρόγραμμα, το οποίο θα

को प्रस्तुति गरिएको छ। यसमा पहिलोमा पुगिएका दुई जनाको स्वास्थ्यको सब गाउँ परिवारका प्रमुख सूचनाहरू टिकटकको नयाँ स्रोत गाइड विचारमा सुरु भएको छ। अबको तिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि मार्टुङका सिस्टिक सुरुमा उद्घाटन हुनेछ।

विधायक महाकृष्ण देव प्रसाद र तामा पुरुष भलिबल च्याम्पियनसिप नेपाल नगरकोट पराजित भएको छ। फाइनल खेल भने पर्सि हुनेछ। आगामी साल छात्रहरूको समय सक्यो। राजनीति राजेन्द्र रिजालाई धन्यवाद। भोलि साल 11 बजे बिहान 6 बजेको स्थान छात्रहरूमा फेरि भेटेर अहिले नै सूचीलाई स्वस्थ दिन चाहन्छु। नमस्कार, शुभरात्री।

0: रिभ्यू पनि रद गर्न सिक्न बसेर पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य बजौ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितको लागि सन्देश।

Rotary Friends एवं

0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
1: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो पूर्वाधार स्टेशनद्वारा जनहितको जारी सन्देश।
0: सबैजना आइसक्नुभयो। आजको गुणस्तरको छलफल सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिराबेर सुक्खा जमिनमा पानी नसुनी जमिन भुक्क फुल्ने ताजा पाकेहरू कहिले फाटेको छ भने ताजा पराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिलो स्तरको लिएर बुझाउँदैको त सचेत गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन हुने बाटो चट्याङ परेको जस्तो ठुलो आधार जाने पानीको मुस सुत्ने वा धमिलो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेर त झुन्न सक्छ।

0: ठीक है झुकेर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फबाट भनेको जोखिम बढाउनु हो चालकको रोग गरेर अमल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन
2: एफएमद्वारा सन्देश

Grazie.

Thank you.

अपराध यसलाई आजै काम गर्नु।

Thank you.